थोड़ै बजेटमा

Thank you.

0: ग्रामीण आवेदनहरूलाई हामीले यही राख्नुपर्छ उहाँहरूले पशुपालनको संख्या कारणमा उनीहरूको सोची पाल्नुभएको छ भने पूर्ण पार्टीमेन्ट त्यस्तै गर्दा चाहिँ अब गुण पाल्नुभएको छ अथवा भाडा पाल्नुभएको छ भनेपछि हाम्रो चाहिँ केही मूल्याङ्कनका आधारहरू हुन्छन् ती मूल्याङ्कनका आधारमा टेकेर हामीले चाहिँ पाउनुपर्ने किसानहरूलाई हामी छुट्याउँदैन अब ती मूल्याङ्कनका आधारहरू चाहिँ हामीले चाहिँ विकास समिति हामी साइकल गर्नुपर्छ त्यो बनाएको हुन्छ त्यसै गरेर चाहिँ हामी
1: संख्या पशुले पार्ने स्वास्थ्य समस्याको कुरा अहिले गर्मी पनि बढ्दै गएको छ यस्तो यो मौसममा चाहिँ पशु रोपाइमा मुख्य देखिने समस्या चाहिँ के के हुन
0: अब यो प्राय क्षेत्रमै छ त्यसले त सुक्खा समय नै हो यस्तो बेलामा हाम्रा कृषक दाजुभाइहरूले धेरै आग्रह गर्नुहुन्छ पशुको उत्पादनहरू निर्माण सबै कुरा चाहिँ लाग्न सक्छ त्यसले चाहिँ एकदमै ख्याल गर्नु भइरहन्छ अब मुख्य चाहिँ गर्मी सिजनमा खुल्ला पठाउनु भयो अब अस्ति भर्खरै हामीले चाहिँ यो प्रसङ्गमा भेन्टिलेसन भएको न्यायको चाहिँ पठाउनु पर्यो भने अब अहिले चाहिँ आवास सजिलोसँग लाग्ने खुल्ला खालको गोठहरू चाहिँ हुनु पर्यो तर माथिबाट डाइरेक्ट घाम चाहिँ लाग्नु हुँदैन चाहिँ गोठहरू हुनु पर्यो त्यसको लागि अनि अहिले सुक्खा समयमा

अब त्यसलाई चाहिँ त्यो नै उत्पादन गर्नुभयो भनेपछि उहाँहरूको चाहिँ आय आर्जन

Thank you.

0: विषयको मन चिरपना परिभाषा छ।
1: हामीलाई तिनलाई पनि त्यहाँ हिँडेर अनि तिनलाई फ्याट फिर्ताकै सेन्टरमाथि
0: आफ्नो

0: nostra carità, la vita dai sandesti.
1: Grazie.

सजिलो सहकारी संस्थाले भेटिएको 32 औं वार्षिक साधारण सभा तथा सुसभाले गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण सेवा सदस्य महानुभावहरूलाई संस्थाको सेवा सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय खोल्ने कागजातका साथ उपस्थित भइदिन अनुरोध छ।

समस्या

बड़ा ढेर भाड़ा लागत हो, हम पूरा 300 रुपये तो कहाँ से चिंता कर सको।

0: लाग्छ अर्को महिना आइसक्यो भोलि गराउन थालिसके किस्त तिर्न दिन आइसक्यो भन्ने लाग्छ त्यो गर्दा मेरो पनि किस्त तिरिदिनुहोस् है भन्छु अर्को महिना म दुवैजनाको किस्त तिर्छु
1: हुन्छ बाबु तपाईँलाई त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि कति अप्ठ्यारो परेको बेलामा ऋण लिइन्छ लिएको ऋण त तिर्नै पर्छ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो कर्जा लिएर नियत बस कर्जा चुक्ता नगर्दा कानुनी कार्यवाहीमा पनि भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ
2: संस्था लिमिटेड र सहकारीमा जनहित सन्देश

Thank you.

स्वास्थ्य

স্বাস্থ্যের ভূমিকা ঘটনা হয়ে একই নজর আসছে।

International Rotary Club of

0: 去。
1: Saya rasa tadi Basri berdia Nasri swasti selama Parti berdetap Nagri swasti Parti hamro Eki berdetap Yang makuni swasti Sewa arsi Prima Usanya Aspetal Basri Masam Pada Gerona Anrut Gerbetong
2: Aspetal Deportan Nagri Sewa Haru
1: Sobisi Kata Data Kopote Cenigrani Ma Ubutar Sewa Ubrata
2: Parti Bim Kana Agbaje Dekhi Sasa Sobose Sama Bisi Sanyi Fisisian Dr. Dwara Bid Sati Kolejo
1: प्रत्येक दिन नशा तथा निरो सर्जरी नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर द्वारा चेक जाँच गरिन्छ
2: प्यारालाइसिस भई मुख बाँकीले नशा च्यापिएर हात खुट्टा नसर्ने बिरामीहरूका लागि फिजियोथेरापी तथा एक पेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ
1: नशा च्यापिएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एक पेन्सर थेरापीबाट सफल उपचार गरिन्छ
2: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ असहाय नागरिक एक महिला अनाथ बाल बालिका अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ कौशल्य अस्पताल पुरानी शाखा भाषण पाँच पाँच गरी ग्राहक पेट्रोल मनपर्दा सम्पत्ति
1: हस्तान्तरण गर्दा एक अमूल्य प्राकृतिक स्रोत हो वनस्पतिको वन्य जन्तु संरक्षण तथा मानव जाति जीवन सम्भव निविदा मिलाउँछे यहाँ संरक्षणमा हाम्रो सबले जुटी
2: असिन अमूल्य सम्पत्ति आगलागीका कारण चाहिँ क्षेत्रमै फ्री बन सक्छ उही वर्ष बना आगलागी नियन्त्रण गर्न हाम्रा सबको दायित्व कर्तव्य हो
1: आगलागी पछि बन्नको कसैको बचेन
2: हाम्रो सबको चाहिँ आफ्नो बर्मा क्षेत्रमा अग्निरेखा परेन सुक्खा समय ऐना से आज भर्खर मर्मत समारोहसँग सफाई गरी
1: बिरी चुरोट मासुटीको आदि गुटाई बन्नमा निफाकी
2: बन्नभित्र घर बनेर काम नि गरी
1: भन्नुको पिकनिक खाए गएपछि ऊ क्षेत्रमा रहेर आदि बजासे बुटाके त्यसलाई छोरी
2: सुक्खा मौसममा बर्मा आगे लग्न बस्नु सलाई लाइटर लेटर नि लेखी
1: वनमा आगि लगिलग देखेपछि लगभग वन कार्यालय सामुदायिक वन ओ प्रहरीहरूलाई खबर गरी सबैजना सुरक्षित तरिकाले आगि बुझाई वन विरुद्ध क्षेत्र अनुसार वनमा

Paris was my book, but this book was this, and I'm supposed to be Susanna. अब जीवन सरकारी संस्था लिमिटेडको 32 वार्षिक साधारण सभा तथा सुसभाले गर्ने संस्थाको मूल्याङ्कन समितिको निर्वाचन समेत निम्न मिति समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई संस्थाको शेयर सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय खुल्ने कागजातका साथ उपस्थित भइदिन हुन अनुरोध छ।

Saturday, Sunday.

Gracias.

ఈ శ్రీమాత్రం అయ్యాక అవసరం

संस्था लिमिटेडको 32 वार्षिक स्थापना सभा तथा सुशोभन गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण सेवा सदस्य महानुभावहरूलाई संस्थाको सेवा सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय खोल्ने कागजातका

ఇంకా ఇలాది నిబంధన సహకారం చేస్తారు ఏమిటి?

तथा सबलीकरण परियोजना द्वारा जनहित के लिए जारी संदेश।

0: Y si te vas a quitar,
1: que te

उसके

0: लागू पदार्थको एक पटकको प्रयोगले पनि ऱ्याप मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं, तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं, स्वस्थ र उज्यालो भविष्य बजौं। रेडियो गुरुबाको सहकारीमा स्वास्थ्य कार्यालय पर्तियाबाट जनहितमा जारी साथै औषधि अस्पताल प्रणाली राजकारी बर्दिया गुणस्तरीय स्वास्थ्य सेवामा प्रतिबद्धता नागरिक स्वास्थ्य प्रति हाम्रो ऐक्यबद्धता यहाँहरूमा कुनै स्वास्थ्य सेवा आवश्यक परेमा औषधि अस्पताल बासकडीमा सम्पर्क गर्न हुन अनुरोध गर्दछौ।
1: अस्पतालले प्रदान गर्ने सेवाहरू
0: 24 घण्टा डाक्टरको प्रत्यक्ष निगरानीमा उपचार सेवा उपलब्ध
1: प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म विशेषज्ञ फिजिसियन डाक्टरद्वारा पेट छाती कलेजो
0: प्रत्येक दिन नसा तथा न्युरो सर्जरी नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ।
1: प्यारालाइसिस भई मुख भाँगिने नसा च्याक्किएका हात खुट्टा नचल्ने बिरामीहरूका लागि फिजियोथेरापी र थारीको पेन्सर थेरापीको विधिबाट उपचार गरिन्छ।
0: नसा च्याक्किएका बिरामीहरूको बिना अपरेसन फिजियोथेरापी तथा एकुपेन्सर थेरापीबाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली

Thank you.

0: प्रश्न उठाएर कति महाकाल जवाब संसदमा देह कल्याण बताएबाट महाकाल हाम्रा विरोधका तिलहरूमाथि पाँच वर्ष गर्ने यदि सरकार चाहिँ आलोचना गर्दैमा ऊ संसद प्रति उत्तरदायी बनेन बाटो अहिले आधारमा निरन्तर कराई कलस्थिति हाम्रा रेडीमाथि उहाँ सरकारका आलोचना गर्दा आधारमा निरन्तर कलस्थिति आफ्नो पहिरेर बताइदबाट
1: राष्ट्रिय समाचार सुन्दा सन्देशको समय विद्यार्थीको उच्च शिक्षा कक्षमा पास गरिने पालिकाले गर्दा चार चालक पक्राउ प्रक्रियामा एक रेडिङ कर्ण अभियान विस्तार सरकारी टोली नेपालगञ्जमा उप प्रधानमन्त्री संसद मधिबाट सम्पूर्ण जारी रहनेछ। सात बजे नेपाली भाषा खमार सन्देश देखाएपछि तबसम्मका समाचार दर्शक सकुशल र प्रान्तिक समय कमिसन कार्यक्रममा मानस सङ्घ सक्रिय बेलियो कुमार विधायक

0: से धेर तिर्सेको अब म तिर्नपर्ना परिवारको छ
1: आफ्नो 3 लाख रुपियाँ

0: रातातार, सावित्री, सजु बाउन, श्रामामञ्जुरी, रामधान 606, 505, 301, यामुनी जस्ता मसिनो धानको बिउ पनि श्रेष्ठ हाम्रो खेतमा आइसकेको छ।
1: साथै रासायनिक मलमा युरिया, डिएपी, पोटास र विभिन्न खाद्यका तरकारीका बिउ बिजन विस्तारी पशु पक्षीको औषधि उपचार सुलभ मूल्यमा गरिन्छ।
0: स्थान श्रेष्ठ एरोवेट बासरी किसान चौकदेखि दक्षिण सामुदायिक पुस्तकालयको पूर्व साइडमा

0: प्रतिबंध सहकारी संस्थाको बत्तीसौं वार्षिक साधारण सभा सम्बन्धी सूचना नवजीवन सहकारी संस्था लिमिटेडको 32 वार्षिक साधारण सभा तथा सुसभारी गर्ने संस्थाको नयाँ कार्य समितिको निर्वाचन समेत निम्न मिति समय र स्थानमा हुने भएकाले संस्थाका सम्पूर्ण सेवा सदस्य महानुभावहरूलाई संस्थाको सेवा सदस्य परिचय पत्र वा नेपाल सरकारले प्रमाणित गरी जारी गरेको फोटो सहितको परिचय खोल्ने कागजातका साथ उपस्थित भइरहन अनुरोध छ।
1: मिति 2083 जेठ 9 गते शनिबार समय बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म स्थान ओम प्यालेस हङ्गरी कैलाली नवजीवन सहकारी संस्था लिमिटेड हङ्गरी कैलाली

Sundays.

Thank you.

இருப்பேன்.

就是想

Thank you.

Sí. Estamos a manejar cartas, porque no hay que traer el

ಸಂಬಂಧ ಪ್ರಯತ್ನಿಸುತ್ತಿಲ್ಲ.

ਸਾਡੀ ਮਦਦ ਦੇਖੋ ਸੋਚਣੇ ਤਾਂ ਪਾਸਵੇਂ ਬੜਾ ਮਨੋਰਮ

0: जस्तो लाग्छ हातमा आइसक्यो गुजारा थालिसक्यो कृष्ण तिर्ने दिन आइसक्यो भनिरहेको थिएँ। त्यो महिना मेरो पनि कृष्ण तिर्ने दिन सही भन्छ। अर्को महिना म दुवैजनाको कृष्ण तिर्छु।
1: हुन्छ बाबु, तपाईँले त्यस्तो अप्ठ्यारो छ भने त भइहाल्छ नि। कति अप्ठ्यारो परेको बेलामा ऋण लिन्छ, लिएको ऋण त तिर्नै पर्छ। कर्जाको रूपमा प्रभाव लिएर हाम सर्वसाधारण बचतकर्ताको सम्पत्ति हो। कर्जा लिएर नियत बस कर्जा चुक्ता नगर्दा कानुनी कार्यवाहीमा परिने भएकोले पूर्व निर्धारित समयमा कर्जा चुक्ता गर्नुपर्छ।
2: नमस्कार,

Thank you.

0: मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तपाईँले खुल्ला कुरा गरौँ। समाधान नाको पदार्थ होइन,
1: नाको पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
0: रेडियो खुर्पामा एफएमको सहकारीमा स्वास्थ्य कार्यालय प्रत्याबाट जनहितमा जारी सन्देश।

0: खास कुशल उचित ठाउँ हो जहाँ असन्तुष्टि पनि संसदीय मर्यादाभित्रै अधिक हुनु पर्दछ। हिजो संसदको पार्टीका अध्यक्ष सामपालले संसदभित्र एकता मार्फत विरोध जनाउनु र जनभावना उठाउने प्रयास गर्नु राम्रो हो, तर त्यसै संसदीय अभ्यासको अनुशासनमाथि कस्तो प्रश्न गर्ने त्यसको पनि चिन्तन हुनुपर्दछ। सभामुखी मर्यादा कायम गर्न संसदहरूलाई निर्देशन दिनुले संसदको गरिमा चुनाउने आवश्यकताको स्मरण हुन्छ। लोकतन्त्रमा विरोध आवश्यक हुन्छ, तर त्यसको शैली संस्थाको गरिमा र प्रतिष्ठासँग पनि जोडिएको हुन्छ। त्यसमा सबैले ध्यान दिन आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
1: प्रतिनिधि सभाको दुर्घोषणा तयारी संसदलाई संसदीय मर्यादा कायम राख्न निर्देशन दिनुभएको छ। आगो बसेको प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसद सहित संसदीय दलका नेता हल्का सांसदलाई संसदीय मर्यादा राख्ने चेतावनी दिनुभएको हो।

0: कायम राख्न म माननीय सदस्यहरूलाई आग्रह गर्दछु। साथै माननीय सदस्यहरूलाई नियमावलीको नियम 30 रहेको व्यवस्थातर्फ पनि म ध्यान आकर्षण गराउँदछु। माननीय सदस्यहरू, माननीय सदस्यहरूको राजधानी सहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले नियमित रूपमा सभाको मर्यादा विपरीत संसदमा क्रियाकार देखाउने अवगत दबाव देखाउने गरेकोले म माननीय सदस्यहरूलाई प्रतिनिधि सभा नियमावली 2079 नियम 30 बमोजिम आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन चेतावनी दिन्छु।
1: सभाको उचित गरेपछि पनि संसदस्थिति पार्टीका सांसदहरूले संसदमा प्रेकार देखाएर विरोध प्रदर्शन गरेका थिए। प्रतिनिधि सभा नियमावली 2079 नियम 30 अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था रहेको छ।

कर्नल जोर बमोजिम आग्रह गर्नु भएको थियो। यस्तै नियम तीसमा रहेको व्यवस्थातर्फ ध्यान आकर्षण गराउनु भएको थियो। चेतामण्डल अभ्यज्ञ गरेमा बैठक कक्षबाटै बाहिर निकाल्न सक्ने व्यवस्था नियम

चीन नेता हमको बनाए सरकारले आफ्नो एक गतिदेखि कक्षा एघारको वाहन शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज शिक्षा विकास तथा समन्वय इकाई केन्द्रहरूलाई

0: ஆதாரம் கருதினாயோ.
1: எல்லைப்பாளர் வரக்கூடாது.

0: Bilboko Muhammako Sanitzkoet Goraekatzen.
1: Thank you.

Thank you.

समस्या समाधानका लागि

छैन, बालबालिका विद्यालय जानको अवसर भने कतिपय बालबालिका विद्यालय समयमा बाधा हेरेर बस्नुपर्ने बाध्यता छ। बाधा धपाउनै समय खर्चिनु पर्दा शिक्षक अपने काम प्रभावित भएका छन्। स्थानीय भूमिका खर्चा

0: तपाईंको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ राष्ट्रिय परीक्षा बोर्ड कार्यालयकी प्रवक्ता जयन्ती सत्याल। तपाईँको पनि कुनै समस्या वा विचार भएमा हामीलाई जनसुकै बेला तपाईँको आवाजमा रेकर्ड गर्न सकिने हाम्रो आइडिया नम्बर 01-5268-6400 फोन गर्न सक्नुहुनेछ। हामी सर्वप्रथम निकायबाट जवाफ लिनेछौ।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँबाट तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अझै तपाईँसँग आएको बाढीले हुँदा कुनै

पानी आया,

पाठशाला कारण यात संसदीय मामला मन्त्री सविता पौतेलले व्यवस्थापन कार्य अन्तर्गत विधेयकहरू सदनमा पेश गर्नु भएको छ। नेपाली काँग्रेसले पार्टीको क्रियाशील सदस्यता अभिवृद्धि गर्न अन्तिम समय सीमा कायम गरेको छ। नेतृत्वले अध्यादेशका लागि बाध्यकारी बनाए त्यसको विरोध गर्ने एउटा पक्षीय नेताहरूले बताएका छन्। असार एक गतेदेखि पश्चात बिहारको पठन कार्यक्रम शुरू गर्न सरकारले निर्देशन दिएको छ। र आइसिसी क्रिकेट विश्वकप लिग दुई श्रृंखलामा अमेरिकाले स्कटल्याण्डलाई 6 विकेटले पराजित गरेको छ। अवस्थाहरूलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि टिकालाई धन्यवाद। भोलि देशता गति बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

Thank you.

ಪ್ರೊಫೆಸರ್ ಸಿಂಹ ನಮ್ಮ

एक पटक सेवा करने मौका अवश्य दिन हमारा धन्यवाद।

Thank you.

Thank you.

I'm going to go to the hospital.

साझेदार तेह्र ग्यासको सबैभन्दा ठूलो खरिदकर्ता हो। तर भ्रमणपछि जारी लामो संयुक्त वक्तव्यमा पुटिनले लामो समयदेखि रुचि देखाएको ग्यास पाइपलाइन सम्बन्धी सम्झौता भएको उल्लेख छैन। दर्ता क्रममा चिनी राष्ट्रपतिले

Thank you.

Thank you.

सुधारे हिँड्न चाहन्थे। धनजीलाई सुधारेको प्रोग्राम गरेका रहेछन् भन्ने पनि

हमने चाहे अपने शरीर के विषय में भेद करना सके कुछ समय को बदल रहे हमें जन्म सीधे समय हमें ठूला ठूला जिम्मेदारी निर्धारित होकरे हमें एटा ठूल युद्ध जीतने यसबाट प्राप्त अनुभवलाई लिएर अघि बढ्नु छ। तिम्रो बारेमा सबै कुरा थाहा पाए तिमीले गुवाहाटी राखेको दृष्टिकोण पनि निरीक्षण गरे यो संसारमा जीवनको खेल प्रारम्भ नभइसकेपछि उसको नियममा चल्नुपर्छ। आफ्नो खुसी हुँदैन दिन दिनै जान जान गरौँ जिम्मेवारीहरू आइरहेका छन्। हाम्रा ती बाल्यकालका भाइला छिनहरू धेरै पर छुटिसकेछन्। अब हामीले वैवाहिक हुनुपर्ने गम्भीर हुनुपर्ने र कार्तिक हुनुपर्ने विवाह भइरहेको छ। एकान्त साधना मात्रले अब हुँदैन तिमी मेरो कुरा पुग्थ्यौले भएका सबै कुरा आमाहरूबाट थाहा पाउने नै छौ। इन्द्रप्रति पवित्र जुन भावना छ त्यसमा एक अंश पनि कतै केही भएको छैन। तर शरीर तिमीलाई देख्न म असमर्थ भएको छु। मैले विगतमा तिमीसँग गरेका वाचाहरू तिमीसँग बिताएका क्षणहरू सबै हालैछौ राधा अनुभूति बस्नुको छ। तर त्यसलाई हामीले वैयक्तिक मात्र होइन सामाजिक बनाउन सक्नुपर्छ। हाम्रो आपसी प्रेमलाई व्यापकता दिन सक्यौँ भने लोक कल्याणकारी बन्न सक्छ। जे अहिले तिमीले कुराले अमूल्याउन वा तिमीबाट मान्न खोजेको होइन तिमी पनि अब पूर्ण रूपमा सामाजिक जीवनमा प्रवेश गर। समाजका समस्याहरू आफ्नो मनको घाउ सेव तिमीलाई एक्लै अनुभूति हुने बिना सार्वजनिक र एकान्तिकताले मानिसमा निराश र पलायन र किने गल्तीको विकास गर्छ। त्यसैले हामीले न्यास र प्रति नै मार्गदर्शन प्रशस्त गर्छ। म चाँडै तिमीसँग पुरस् मैले भेट गर्दैछु। त्यसपछिका हाम्रा सामूहिक र सार्वजनिक जीवन प्रारम्भ हुनेछ। म जहाँ हौ तर तिम्रो हृदयबाट टाढा गएको हुन जबसम्म तिमी मेरो हृदयमा रहनेछौ। यस्तोले चिठीका प्रेममा चिठीमा प्रेमका भन्दा पनि प्राथमिकता कुराहरू लेखेका थिए। तिमीले मलाई व्यवहार हुनबाट दिएका थिए।

चाहेको मूल्य पाए चाहेको म प्राप्त गरेछ

उनीहरूमा प्रति गरेका व्यवहारहरू पनि कमजोर लाग्दैन। घरमा कार्यकर्ता भइरह्यो।

शास्त्र कथाहरू सुनाइरहेको थियो। हामीबाट विदा भएर हिँडेपछि कृष्णले ज्ञानी भइसकेका यसले हामीले सांसारिक मोह मायामा डुबेका कमजोर गृहस्थ खान थालेछ। कृष्णका पुरा सुन्दर भनेर आफ्नो दिन भएर भन्दाएको केही मोर चोर चक्षकी कृष्ण हो भनिसकेन। साधु महात्माको जस्ता कुरा गर्छ थियो। राजा मैले कृष्णलाई कम बोल्ने गम्भीर प्रत्येकदेखि दुखिया देवतीलाई चढाएर आए। भेटिएकी आफै छोरी एकदम ससँग महिनोसँग बसे। मनका तीव्रता आउनु सबै पोखे। साह्रै कम बोल्ने अङ्गुलीदेखि दुईहरू मानसिक तडा बोके कि त्यसलाई सत्य लिएर आउनु खोजे। तर त्यो एकै शब्द नबोले उतै बसे। के सोचे त्यसले मैले केही बुझ्न सकिनँ। जीवनभरको मेरो सबै बुझ भयो।

हुनुहुन्छ हामी के गर्छ चाहिँ बुढा आमालाई नै रोगेर कहाँ बसिरहन्छ बसिरहनु पनि त हुँदैन आफ्नो प्रगतिको लागि यत्रो ठुलो संसारमा उमेर उहाँ पनि हुनै पर्छ यसमा हामीसँग नभएर के हुन्छ त्यसको भावना हामी प्रत्यक्ष नै छ नि मलाई पढ्याउने कुरा हुन् दादा यी सबै चित्रमा छ तिमी पनि त आन्दोलित नै छौ र कृष्णले बारम्बार तिम्रो कुरा गरिरहे पनि अब यहाँ आफै लगाउने भयो ऊ त यो सांसारिक समुद्रमा खेलियो अब केही परसम्म हामी उसको जहाजको काल र पालको देखाउनबाट धेरै पर पुगेपछि त त्यो पनि बुझाएर जान्छ है म केही बुढेन धेरै धेरै मनको कुरा पनि लगाउनु भएको थियो उहाँ वास्तवमा बिस्तारै कृष्णको जहाजको कुरा मेरो आँखामा रोजेर हुन लागिरहेको आभास हुन थालेको थियो मैले भने आमा हामी त जस्तै एकै ठाउँमा उभिएर हामी उडिसँगै साथीले बाँचिँदै पढ्दै बाँचिँदै विवश छौँ आफ्नो सबैभन्दा धन र सुरक्षित भनेकै आफू उभिएको जमिन हो आफ्नो समाज हो त्यसलाई छोडेर उचारेको

आज उनले हामीले जब त्यो निस्केका छन् उनी एकपल्ट पनि ब्रजमा आउन नभ्याउने गएका छन्। हामी उनका मायाहरू विकसित गरेर उनको प्रतीक्षा गरिरहने उनी भने अलिकै बाँच्ने है त हाम्रो भएर यसो त बाबा गम्भीर भए मेरै बेसमा मेरा हातमा बडाहरू खेलाइरहे तर मेरा पनि आँखा फसाइरहेका थिए तर कृष्णले भित्र अभियानपछि आउँछु भनेको छ दादा मैले थाहा पाइसके बाटा कृष्ण ब्रजमा आउँदैन र उनलाई हामी भेट्न पनि सक्दैनौँ। कमसँग भोट भएपछि उसका छोरा जरासन गरे पटक पटक मन्सुरामा खबर गरिरहेको छ नचा ब्रजमा गइरहेको छ हरेक पटक कृष्ण बलरामको कुशल युद्धकलाबाट उनलाई चाहिँ भोक्दै ऊ फर्किन्छ भोक्दैछ ऊ फर्कियो। उसले सत्रपल्टसम्म सेना सैनिकले घेरा गरेर आक्रमण गर्दा पनि मन्सुरालाई कब्जामा लिन नसकेको समाचार चारैतिर व्याप्त थियो। सुरक्षित स्थानमा जाने घोषणा गरेछ। एकातिरबाट मात्र नगरमा पस्न सकिनेर तिनतिरबाट समुद्र पर्ने गरी समुद्रका किनारमा भव्य जायका नगरीको निर्माण गरिएको पनि सुन्यो। जायका नगरीको निर्माणपछि नगरको उद्घाटन तथा राणा उपसेनाको राज्य निश्चितको प्रतिको निन्दा सबैतिर चाहियो। ब्रजभरी पनि सबैकोमा निन्दा आएको छ। यसपालि पनि मलाई गरेका छ जोड गरिएको छ। मैले फेरि पनि आफूलाई कृष्ण आफै नआउँथे उनलाई भेट्न नजाने जीवनमा कायम राखे। माता यशोदा भगिनी माता बाबा लगायत ब्रजमा धेरैजना गरेका गरे। यसपालि पनि मैले आमालाई गरेका जान भने उहाँ जानु भएर कता कता आमालाई पनि कृष्ण ब्रजमा फर्किएका आएकोमा चित्त दुखेको मैले अनुमान गरेँ। जे भने पनि टिका अध्ययनपछि आउने भन्ने उनको वचन अगाडि छाडेका थिए। कृष्णले मलाई निकैको चिन्ता सोधाले त्यसरी आमालाई पनि खाइरहेको थियो। फर्केर आउने उनले गरेका नगरीको निकै प्रशंसा गरेका थिए। त्यस्ता गरी उसको सुन्दरतालाई प्रकट सुन्दा त उनले हेर्न चाहिरहनु जस्तो लाग्थ्यो। ब्रजबाट गरेका धेरै मानिसहरू त्यहाँको रिचनले देखेर फर्किएका थिए। सबैले बालेपर कृष्णलाई पनि भेटेछ। कृष्णले प्रत्येकलाई चिनेर प्रत्येकसँग कुरा गरेर ब्रजका बारेमा हरेकसँग सुनेछ। आफ्ना बालिकाहरूको स्मरण गर्दै

Thank you.

साथी प्रेमको अनुभूति सक्ने थियो तर अब कामीमा पनि धेरै फरक आइसकेको छ। शरीर विकास गर्दै आएका इच्छा पनि अनुभूति प्रेमसँग एकाकार हुँदै गएका छन्। पुरुष वैष्णवकासँगको प्रेमले अब शरीर पनि खोज्छ, रूप पनि खोज्छ, सर्वोक पनि खोज्छ। मलाई त यस्तै लाग्छ, मतलब प्रेमलाई शरीर माध्यमबाट मात्र पूर्ण गरिदिन सकिन्छ भन्ने बुझ्न पाएको छु। यस्तो लगी बुझ्नु सरकार पनि भयो। एक अगाडिको के अर्थ छ जीवनमा? शरीरको माध्यमबाट हामी एकअर्कासँग भेटिन्छौँ। शरीरको माध्यमबाट हामी लिङ्ग जाति गोत्रबाट विभाजित छौँ। शरीरले हामीलाई सुन्दर देखाएको छ। देखिने त्यही सुन्दरताबाट हाम्रो निकटताको यात्रा अघि बढेको हुन्छ। आफ्नो पनि शरीरको माध्यमबाट जिरिने हो।